0: अध्यापक डाक्टर विष्णु पाण्डेले भन्नुभयो,
1: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझायो भने आधा बुझाइ हुन्छ, पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लाग्यो भने बाढी आउन सक्छ, त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजेसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ, किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त, र त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौ धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदीबाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भन्ने गर्न सकिन्छ, त्यो चाहिँ बिहान 10-11 बजेसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
2: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउनु
1: पर्छ? पसिनाहरूले थामै होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो नि पानी नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ, हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ।
2: काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास पछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीको परिवारलाई रोजगारी मानवीय सहयोग तथा उहाँका सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिकाको बैठकबाट कानूनी प्रक्रिया अनुसार निर्णय गरिएको बताउनुभयो। महानगरले परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने र सन्तानको शिक्षाको जिम्मेवारी समेत लिने प्रतिबद्धता जनाएको छ। साथै यस कठिन घड़ीमा सबैलाई संयमित र धैर्यवान रहन आग्रह गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तीमा उल्लेख रहेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्दै विद्युत व्यापार प्रसारण पूर्वाधार लगानी तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा ऊर्जा व्यापारको विस्तार, विद्युत उत्पादन वृद्धि, प्रसारण लाइन निर्माण र ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानबारे विशेष रूपमा चर्चा भएको थियो। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भोन लामाका अनुसार प्रधानमन्त्रीसँग करिब 1.25 घण्टा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको बताउनुभयो। विद्युत उत्पादन, प्रसारण लाइन, लाइसेन्स, विद्युत व्यापार, डाटा सेन्टर तथा सरकारको 30,000 मेगावाट उत्पादन लक्ष्य कार्यान्वयनका चुनौतीबारे विस्तृत रूपमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि ऊर्जा मन्त्री मन्त्रालयका अधिकारी तथा नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर निकास खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलका क्रममा इपानले प्रधानमन्त्रीलाई 47 बुँदे माग तथा सुझाव समेत बुझाएको छ। यसमा विद्युत खरिद सम्झौता खुलाउने, अन्तिम व्यावसायिक उत्पादन मिति, प्रसारण पूर्वाधार विस्तार, नीतिगत तथा कानूनी सुधार, लगानी मैत्री वातावरण, ऊर्जा व्यापार र विद्युत व्यवस्थापन लगायतका विषयहरू समावेश गरिएको छ।
2: नेपालमा बर्ड फ्लूको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि करिब 1.5 खर्ब रूपियाँ लगानी रहेको पोल्ट्री उद्योग गम्भीर जोखिममा परेको छ। यसले कुखुरा पालक व्यवसाय, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न थालेको छ। पशु सेवा विभागका अनुसार यस वर्षको संक्रमण विगत भन्दा बढ़ी जटिल देखिएको छ। कोशी प्रदेशको मोरङबाट शुरू भएको प्रकोप अहिले काठमाण्ड उपत्यका सहित 11 जिल्लामा फैलिसकेको छ। कमजोर जैविक सुरक्षा, जंगली चराको आवागमन र सावधानीको कमीका कारण संक्रमण तीव्र भनेको विज्ञहरूको भनाई छ। बर्ड फ्लूको त्रासका कारण कुखुराको मासु र अण्डाको माग पनि घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार काठमाण्ड उपत्यकामा कुखुरा

मासुको खपत 20-30% सम्म घटेको छ। सामान्य अवस्थामा दैनिक करिब 3 लाख केजी मासु खपत हुने उपत्यकामा अहिले 60,000 देखि 90,000 किलोसम्म माग घटेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा लाखौं पंक्षी नष्ट गर्नु परेको छ, जसका कारण किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। व्यवसायीहरूले प्रभावकारी निगरानी, जैविक सुरक्षा मापदण्डको कडाई र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विशेषज्ञहरूले बर्ड फ्लू पशुपक्षीमा देखिने संक्रामक रोग भएकाले अफवाहमा विश्वास नगरी सम्बन्धित निकायको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

0: नेटवर्क सीआईएन मार्फत देशैभरी प्रसारण भइरहेको साझा खबरमा जाजरकोटको पहाड़मा आफ्नो बगैंचा लाखौं कमाउँदै किसान
1: तरकारीको बीचमा फेरि गहुँ रोपिदिन्छौ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
2: गोलभेडाले मूल्य नपाउँदा 5 थरका किसान चिन्तित लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नु

0: 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
1: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब साझा खबरमा बाँकी खबर।
6: पाँचतटमा उत्पादित गोलभेडाले उचित मूल्य नपाउँदा किसानहरू आर्थिक समस्यामा परेका छन्। उत्पादक लागत बढ़दै गए पनि बजारमा प्रति किलो 15-17 रूपियाँमै बिक्री गर्नुपर्ने अवस्था आएपछि उनीहरू घाटा बेहोर्न बाध्य भएका हुन्। किसानका अनुसार गोलभेडाको उत्पादन लागत उठाउन प्रति किलो कम्तीमा 30 रूपियाँ मूल्य आवश्यक पर्छ, तर बजारमा अपेक्षा अनुसार कम मूल्य पाएपछि लगानी समेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ। उता व्यवसायीका अनुसार झापा, मोरङ र सुनसरीका बजारमा बाहिरी जिल्लाबाट गोलभेडाको आपूर्ति बढ़ेका कारण स्थानीय उत्पादनको मूल्य घटेको छ। यसले पाँच थरका किसानलाई प्रत्यक्ष रूपमा असर परेको छ। पाँच थरको फिलिङ नगरपालिका, हिलीवाङ हाङ गाउँपालिका र याङवर गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेडा खेती हुँदै आएको छ। पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाएपछि आगामी सिजनमा बजार सुधार हुने आशा किसानहरूले लिएका छन्।
5: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्रमा भने यस वर्ष भने सहज भएको छ। नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्ष दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी वर्षा र हिउँदमा हजारौं यात्रीले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो, तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रीले त्यस्तो शास्ति भोग्नु परेको छैन। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ, तर यस वर्ष त्यो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूले पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताएका छन्। गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालीपत्रे र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो।
6: नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले हिजो दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाँझिङी गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), नियम 259, संविधानको धारा 274(8)सँग बाँझिएको दावी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ। जेठ 17 गते पारित प्रतिनिधि सभा नियमावली 2083 कंग्रेसले त्यस बेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो, तर सभामुख डोलप्रसाद अरियालले मसौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि नबढ़ाउनु भएको बताइएको छ।
5: भक्तपुर स्थित हनुमन्ती खोलामा पानीको बहाव निरन्तर बढ़िरहेकाले नदी तटीय क्षेत्र र डुवानको जोखिममा रहेका स्थानीय वासिन्दाहरूलाई विहान समय उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले गए राती सूचना जारी गर्दै हनुमन्ती

0: खोलामा बाढ़ीको सतह बढ़ने क्रम जारी रहेको जानकारी दिएको थियो। नदीको जलसतह लगातार बढ़िरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
1: संघीय संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले सानो राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षका 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर त्यस प्रकारको संसदीय अभ्यासको शुरूआत गरेको हो। तर जवाबदेहिता र प्रक्रियाको सवालकै बीचमा यस प्रकारको अभ्यासको शुरूआत भएकाले आगामी दिनमा थप बहस गर्नुपर्ने आवश्यकता महसुस भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव तुल बहादुर कौडेलले कार्यव्यवस्था समितिको बैठकमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि सभामै छलफल गर्ने विषय उठे पनि जवाबदेहिता र विधि तथा प्रक्रिया बहसमै हुँदा यस प्रकारको अभ्यासको शुरूआत भएको बताउनुभयो।
0: पेस्की नपाएको भन्दै मुहावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपिट भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण बापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायका प्रतिनिधि मुहावै चारका 31 वर्षीय यज्ञराज शाहीले हिजो बिहान 8 बजेतिर प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपिट गरेका हुन्। सर्भर नचलेर भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। बिहिबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर बिहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपिट गरेको डीएसपी खत्रीले बताउनुभयो। गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ठेकेदारका प्रतिनिधिलाई कार्यवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन्।
1: एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथा मात्रै हलमा दबदबा जमाउँथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भीड़ बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो। नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यही अनुरूप निर्देशक निर्माताहरूको सोच पनि व्यापक रूपमा बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्रका लागि मात्र कथा बुन्ने परम्परालाई धारलाई भत्काएको छ भने नेपाली कला संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देख्न पाइन्छ। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा प्रष्ट के भएको छ भने दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा देख्न पाइन्छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्रै चलचित्रले दीर्घकालीन प्रभाव पार्न सक्ने भन्दै अहिले नेपाली चलचित्र लयमा फर्किएको कलाकारहरूको भनाइ छ।
0: केही समय यता बजारमा हरिया तरकारीको भाव सामान्य छ। बर्खायाममा बाढ़ी पहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाव महँगो हुने गरेको थियो। यति बेला कालीमाटीको थोक बजारमै अधिकांश हरिया तरकारी प्रति किलो 50 रूपियाँ भन्दा कम छ। थोकमा सस्तोमा उठाएका खुद्रा विक्रेताले पनि भावमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा विगतका तुलनामा केही राहत मिलेको छ। हाल बजारमा गोलभेडा, आलु, बन्दा, काउली, मूला, भान्टा, बोडी लगायतका तरकारीहरू प्रति किलो 18 रूपियाँदेखि 44 रूपियाँ छन्। अफ सिजनका तरकारीहरू मात्रै प्रति किलो 50 रूपियाँदेखि 100 माथि रहेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेक दिन 6 लाख किलो हरिया तरकारी भित्रिरहेको छ। अघिल्लो वर्ष बाढ़ी पहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्। एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाव किलोमा 66 रूपियाँ भन्दा बढ़ीले घटेको छ। नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिवड़ाले यसपटक वर्खामा तरकारीको आपूर्ति सहज हुँदा भाव सस्तो भएको बताउनुभयो। पहिले भन्दा यसपटक हरिया तरकारीको भाव कम छ। उहाँले भन्नुभयो विभिन्न जिल्लामा भ्यालीबाट भित्रिने तरकारीको परिमाण घटेको छैन। अघिल्ला वर्ष बाढ़ीहरूले खेतबारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो।
1: साझा खबरमा अब विदेशका खबर. सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालबालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएपछि अन्य प्रमुख दाताहरूले पनि देशमा आफ्नो खर्च घटाएका छन्. द्वन्द्व सम्बन्धी यौनिक हिंसाका पीड़ित विस्थापित आमा विद्यालयबाट बाहिरिने बाध्य बालबालिकामा सहयोग घटाइएको छ. संयुक्त राष्ट्र अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ. अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्न शुरू गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेपास्त्र र ड्रोन आक्रमण गरेको छ. यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृह नगर सहरहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको समेत चेतावनी दिएको छ. र हिंसाले वर्षौंदेखि संकटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसंघ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बलमा श्रीलंकाको सुरक्षा टोली सहभागी गराइएको छ. संयुक्त राष्ट्रसंघ समर्थित उच्च बल उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि निरन्तर कायम गर्न सहयोग गर्नेछ. जीएफका एक प्रवक्ताका अनुसार श्रीलंकाली टोली पोर्ट उल प्रिन्स पुगेको छ भने परिचालन सुरक्षाका कारण टोलीको सदस्य संख्या सार्वजनिक नगरेको समेत बताइएको छ.
0: साझा खबरमा अब खेल खबर. स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ. अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थानमा सुरक्षित गरेको हो. सन् 2010 विश्वकप जितेको स्पेन त्यसपछि लगातार अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन. 2014 समूह चरणबाट बाहिरिएको स्पेन 2018 र 2022 अन्तिम 16 बाहिरिएको थियो. यसपटक भने उत्कृष्ट प्रदर्शन 16 वर्षपछि सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो. यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमी फाइनल यात्रा हो. यसअघि स्पेन 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो. 2010 स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो भने 1950 चौथो स्थानमा सीमित भएको थियो. यता बेल्जियमको विश्वकप यात्रा भने क्वार्टर फाइनलमै टुंगिएको छ. अब स्पेनले फाइनल प्रवेशका लागि सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ. भोलि बिहान 2:45 भने विश्वकपको सेमी फाइनलका लागि नर्वे र इंग्ल्याण्डको प्रतिस्पर्धा हुनेछ. र इंग्ल्याण्डले भारतमा चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 9 पराजित गर्दै 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ. विश्रोलमा भएको खेलमा इंग्ल्याण्डले 159 रनको लक्ष्य केवल 13.5 ओभरमा 1 गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो.
1: पहाड़मा आप खेतीको नयाँ उदाहरण, सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरमा अब पहाड़मा आँप खेतीको प्रसंग. तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरका विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ. तर पहाड़ी जिल्लामा पनि आँपको बगैंचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चामखेतमा रहेको छहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ.
4: आँप भनेपछि तराईमा फल्ने र अरू पहाड़ हिमालसम्म पुग्ने भनेर हामी बुझ्छौं. तर यो जाजरकोटको नलगाड क्षेत्रमा यति ठूलो आँप बगैँचा हुन्छ भन्ने बारेमा यो माटोको परीक्षण गरेर हो कि कसरी चाहिँ यहाँ खेतीपाती सुरु गर्नुभयो?
5: 52 सालमा सजुरा बुवाले लगाउन थाल्छ कृषिमा, त्यो उतातिर ठुला बुटाहरू लगाउन थाल्छ. अब हुने रहेछ भन्ने भयो. त्यसपछि उहाँ बुवाले लगाइसकेपछि पछि पनि अब फल्न थाल्यो. अब यिनी कलमै बुट त 2 वर्षमा फलिहाल्छन्. फलिसकेपछि त्यसको फल टिप्दा खाँदा अब त्यसरी अब सबैले अब ग्राहकहरूले पनि अब किन्न थाले रुचाए अब त्यो गरिसकेपछि अब पैसा भन्यो कि अब पैसा आउने रहेछ भन्ने सोच भयो सबैले लगायौं
4: भनेको तपाईँहरूको ससुराले वर्षमा झन्डै 7 लाख तपाईँहरूले 3.5 लाख गर्दाखेरि झन्डै 10.5 लाख चाहिँ यो ठुलो बगैँचाबाट आमदानी हुँदो रहेछ अनि यसको बजार चाहिँ कहाँ हो यो कहाँ कहाँ बिक्री हुन्छ यहाँको
5: हाम्रो त अहिले हामीले पुर्याउनै सकेकै छैन पहिला सुरुमा चाहिँ हाम्रो हारीतिर हुन्थ्यो अलिअलि कालीमाटी भन्ने हाम्रो यहाँ नलगारको कालीमाटीमा लग्थ्यौँ कुहिएर सरेर फाल्ने गर्थ्यौँ हाम्रो कर्ने भनेको यही नल आर्बिस्कोर रुकुम आर्बिस्कोरको हारी बजारमा हाम्रो सुरुमा आप कटेको लकडाउनदेखि यता चाहिँ हामीले बोक्नु पर्दैन यहीँ घरमा आएर पनि हामीले ग्राहकलाई सन्तुष्टी बनाउन सकेका छैनौँ आज बजार यातायात भइगयो काठमाडौँ लिने भनेर बिहान एकजनाले 35 केजीको अर्डर गरेर मोबाइल ब्याङ्किङ गरिदिनु भएको छ केही दिनमा आएर लिन्छु भन्नुभएको छ सुर्खेत दाङ सल्यानसम्म जान्छ कि हाम्रो
4: उत्पादन बढाउनको लागि यहाँको स्थानीय सरकार अथवा अरू सरकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन् कसरी त्यो समन्वय भइरहेको छ त्यहाँ
5: केही गर्नु भएको छैन उहाँहरूले अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी गराएको छैन क्या यस्तो आँपको फर्म छ यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन अब पोसाल मात्रै घेराबारको लागि मेयर साहबलाई हामीले अहिले जानकारी गरी चोरी डकैती हुन लाग्यो रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए अनि अब के गर्ने अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेयर साहब भन्यो र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ अब पूर्ण भएको छैन त्यति मात्रै हो अहिले सहुलियत दिएको पनि आफ्नै मिहिनेत छ कसैले गरेको छैन
4: आँप सँगसँगै त्यहाँ अरू खेती पनि भइरहेको रहेछ आँपको बुट्टा माथि ठुलो ठुलो भयो मुनि चाहिँ खोर्सानी लगायतका अरू तरकारी खेती पनि रहेछ यसले कतिको सजिलो बनाएको छ तपाईँ
5: हामीलाई दोहोरो फाइदा भएको छ खोर्सानीमा त पनि पैसा भक्का अब हामीले बैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ दिनमा 20-30 किलो लगेर धारीतिर झेप्रीमा फाल्छौँ तरकारी पसलमा फाल्छौँ मुनि बदम लगाइरहेको छौँ अब माथि आँप टिप्ने भइगयो तल बदमको सिजनमा बदम हुन्छ बदम निकाल्ने भइगयो मकै हुन्छ मकै खाने भइगयो वर्षभरि अनि लरेबारी तरकारीहरू लगाएका छौँ तरकारी त्यसमा मुनिबारी फेरि काउली बन्दाहरू पनि लगाउँछौँ अहिले त तरबुजाहरू पनि लगाएँ 3 सालको हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको तरबुजामा यस एकदम राम्रो फलिरहेको थियो अहिले अहिलेसम्म पनि फल्दैछ तरबुजा
4: बगैँचाभित्रबाट वर्षभरिमा हुने जम्मा आमदानी चाहिँ कति हुन्छ त आँप लगायत सबै तरकारी फलफुलको
5: त सबै गरेन अब तरकारीको आँपको त अब वर्षमा एकपटक हिसाब हुने भयो तरकारीको त त्यस्तै 25-30 हजार जति हुन्छ तरकारीको बिचमा फेरि गहुँ रोपिदिन्छौँ खानालाई अब अलिकति लगाउँछौँ अनि आधा लगाउँछौँ त्यही 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको छ
1: कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी सुकुम्बासीको विचल्ली आज पनि देशभर वर्षाको सम्भावना केही स्थानमा भारी वर्षा हुने देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने
1: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल
6: निरन्तर बढ़दै बर्ड फ्लू 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान
1: 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई ईरान अमेरिका र ईरान बीच फेरि सैन्य तनाव बढ़्दो
6: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा आज राति नर्वे र इंल्याण्डको खेल हुने टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गज्जब छपा शीर्षकको कार्टुन लिएका छौं पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई बोल्ने विषय र कहीँ कतै जानु पर्यो भने सोधेर जाने भन्ने विषयको प्रसंग निकै चर्चा बनिरहेको छ त्यही विषयलाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ एकजना सांसद लेखेको झोला बोकेका व्यक्ति फोनमा कुराकानी गर्दै गर्दा बाहिर निस्केको जस्तो देखाइएको छ भने पछाडि धेरै सांसदहरूले उनलाई टुलुटुलु हेरिरहेका छन् अगाडि शौचालय भनेर लेखिएको छ तल यस्तो लेखिएको छ कहाँ जान लाग्यो अरे त्यति नै भन्न मिल्दैन म पहिला एकपटक पार्टीमा सोधिहेर्छु है त
0: प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
4: भोके,
1: मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वागले र बीडीएस डाक्टर सीसा अधिकारी।
8: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
9: शिक्षकको आवश्यकता मसनी गाउँपालिका 6 ठुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक 1 पद, प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1,000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रिट नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगत्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञानमुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98564-6872, प्र 98464-27485, 98467-8373।
10: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 ठुलीबेसी लमजुङ।
11: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
12: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
11: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भिन्सु स्थान चोकमा छ नि, जयलक्ष्मी सुनसादी पसल जाने, सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
13: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: अब पाउनुहोस् ओर्लिङ को दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 98024410 98028-38526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিট উঠ না, আপনি বিহে বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিট।
1: ও তো এ আমা, বরু কা জানি, বন্ধু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশি শহরকো ভিন্সু স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে, सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनाश भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमजुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68 97-69-77-68 र 98-21-57-56-36 98-21-57-56-36
5: सुनिता आ गर त
6: भोके, मेरो दास सबै किराले खाएको छ।
5: गर न के, आ गर, म हेर्छु।
6: आ
5: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
6: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
5: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
7: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
8: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98-414-84-440।
5: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
9: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त,
1: फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
2: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
8: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 9842618202 र 9840319799।
8: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
10: शिक्षाको आवश्यकता मर्स्याङ्गी गाउँपालिका छ छुलीबेसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह फरार शिक्षक एक पद, प्रावि तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1,000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सनी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगत्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर 98564682 र 98464750, 98463583।
11: जतेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथुली बेसी लमजुङ।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

कक्षा म्यूजिक प्राली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सनु होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोसन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल, मोबाइल नम्बर 98511 68477 98182356।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-735, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
6: शान्ति र विकासको लागि
4: उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ।

0: ও দুখিয়া কাইলে টাউকো দুখনি কাইলে পেট দুখনি কে দুখিয়া হো দুখিয়া জানি এই বেলা পখালা লাগের হইরান হইন কাহ জানি হলা কে গর্নে কে নগর্নে কইলেই বিরামী ভয়ের কেই মেলো মিশে পাইল
1: বুয়া ফির নগলোস ঝট্টই সুভাষ মেডিকো ফার্মামা গই আলম এই বিশেষর সেরা চোখ দেখি কারাকার জানে বাদ নি তিন জাম বরু
0: হুঞ্ছ বুয়ারি লো গই আলম সারে গারো
1: सुभाष मेडिको फार्मा बेची शहर नगर पालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 9028844010 र 9028838526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्ट भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
4: शिक्षाको आवश्यकता मसानी गाउँपालिका छ ठुलीबेसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ तपसिल प्रावि तह फरार शिक्षक एक पद प्रावि तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू नागरिकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1,000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ फरार सूचीमा रहेका उम्मेद्वारले मर्सानी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ नोट फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिए अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ फोन नम्बर अध्यक्ष 9856046872 र 9846274850 9846653873
5: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्दी गाउँपालिका साथुली बेसी लमजुङ
6: ओहो हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जानु भए सँगै जाउँ है
7: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
6: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665220227 मोबाइल नम्बर 9842449129 र 9841552091
8: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
7: मेरो त अझ एक महिना बाँकी छ यार।
8: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
7: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
8: यो त गजबको अफर रहेछ त यार।
7: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
8: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
1: थप जानकारीका लागि 9800244010 9800238526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सान्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: शिक्षाको आवश्यकता मर्सानी गाउँपालिका 6 थुडीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक एक पद प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू नायकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1,000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगात्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञानमुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98564682 र 98464750 98467883।
1: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 थुलीबेसी लमजुङ
2: शिक्षकको आवश्यकता मर्स्याङ्गी गाउँपालिका 6 थुलीबेसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक एक पद प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू नायकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1,000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 सम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्स्याङ्गी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगात्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञानमुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98564682 र 98467884850 98467883।
1: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 थुलीबेसी लमजुङ
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
0: एचआईभी सम्बन्धी जानकारी: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सिन्का आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छि कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजु
4: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462 र 98403-1979
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
6: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बेसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुन्चादी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98168-85520 98066-66162 र 066-521-381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणस्थान लमजुङ
8: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभी बाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने
9: त्रासिनु पर्दैन। एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने,
10: आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने।
9: एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने।
10: अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने,
9: नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने।
10: एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा।
9: एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा।
10: एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
11: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको
1: खोजीमा
0: हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: कार्यक्रम स्वास्थ्य सरोकार।
3: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
2: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
3: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगु रोग लामखुट्टे को टोकाईबाट सर्ने रोग हो। इस रोग का लक्षण निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडी पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-6209।
4: शिक्षकको आवश्यकता। मर्सानी गाउँपालिका 6 थुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको खराब शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक एक पद, प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगत्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98-560-46872, प्र 98-464-27485, 98-467-8373।
5: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 थुलीबेसी लमजुङ।
6: बाबुजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
7: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
6: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात बिबिर उठेर हैरान। अनि हाम्रै बेसी शहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
7: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
8: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
6: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
8: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-463-78-450 र 98-24-11-10-32।
9: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
6: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी शहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचादी पसल जाने, सुनचादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचादी पसल हो त।
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
1: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
10: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
11: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
10: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
8: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
10: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
8: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
10: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सफल हरे खन प्रबल शैली हतारलाई र होय आजु
1: मेवने बछिजी तारे मुई पिब मिमेमी मार्बलरी प्रिवबीर देसी सर मोबा गंगा आग गैलरी याव मय बाचु
0: नै याम बीर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याव मयलो खारे तारे प्रिय यानसेदी
1: स गंगा आर गैलरी तो बनेर आछु
0: तर मि मार्बलर फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी शर्ट प्रिन्ट स्टिकर कटिम लम्रो सालसी ब्याज दे माया चिलो भनेम्रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
0: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
2: पवित्रा गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9843018383
3: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै फाइदिने
4: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडीको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
3: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
4: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
5: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
7: काम्ने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान करकर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: टुना मुना लागेको
6: मेलमिलाप गर्न पर्ने
7: दाँत दुखेको
6: बिगार परेको
7: पैसा फसेको
6: रक्सी छुटाउने
7: घर बाँध्ने
6: पिनास भएको
7: टाउको दुख्ने
6: ग्यास्ट्रिक
7: जन्डिस भएको
6: सत्रु नष्ट गर्ने
7: बाथ रोग
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन।

0: केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने,
1: आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने,
0: एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने,
1: अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने,
0: नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने।
1: एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिजको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा।
0: एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा।
1: एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: कार्यक्रम स्वास्थ्य सरोकार।
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शिक्षकको आवश्यकता मर्सनी गाउँपालिका छ ठुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक एक पद प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू नागरिकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर रु 1000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 सम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सनी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर 98564682 र 98467485 98463
1: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथ थोरै बेसी लमजुङ।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
5: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी?
6: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका?
5: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
8: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ।
10: यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
11: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
11: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: शिक्षाको आवश्यकता मसानी गाउँपालिका छ ठुलीबेसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह फरार शिक्षक पद प्रावि तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू नागरिकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1000 तलब स्केल नेपाल सरकारको प्रचलित स्किल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र प्रयोगत्मक शिक्षक सेवा आयोगबाट सिफारिस भए स्किल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित

0: ती बाहेक अन्य उद्धारको हकमा विज्ञान मुखी विषयली अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। अब जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 9856647 र 9847745 9467583873।
1: जटेश्वर आधारभूत विद्यालय मस्याङ्दी गाउँपालिका सातथुली बेसी लमजुङ।
2: एचआईभी सम्बन्धी जानकारी। एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 9856602900।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: आफ्नो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06552475, मोबाइल नम्बर 98560।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरप डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841520091।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
1: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ, प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
4: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभी बाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आर्टिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपियाँ उडुस किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
6: शिक्षकको आवश्यकता मसानी गाउँपालिका 6 ठुलीबेसी स्थित जडेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ तपसिल प्रावि तह करार शिक्षक 1 पद प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू नागरिकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1,000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन परीक्षा हुने स्थान मर्सनी गाउँपालिकाको कार्यालय परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ सूची सूचीमा रहेका उम्मेदवारले मर्स्याङ्दी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, करार सूची बाहेक अन्य उम्मेदवारको हकमा विज्ञान मुख्य विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेदवारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98564672 98464750 98463873।
7: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्दी गाउँपालिका साथुली बेसी लमजुङ।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
9: कार्यक्रम स्वास्थ्य सरोकार।
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
9: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्दी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 9842618202 र 9840319799।
3: CBS तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
5: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ओहो हेड सर टाढैको सायद हो कि कसो हो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
5: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
6: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन
7: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडीको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
6: हुन्छ बुहारी ल गइहालम साह्रै गाह्रो भयो
7: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
8: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकै गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
9: काम्ने रोग
8: बौलाउने रोग
9: हल्ने रोग
8: मूर्छा पर्ने
9: सपना नराम्रो देख्ने
8: डराउने
9: रिस उठ्ने
8: तर्सिने
9: खान मन नलाग्ने
8: चिलाउने
9: ऐठन गर्ने
8: कम्मर दुख्ने
9: हात खुट्टा पोल्ने
8: चपाउने
9: हात खुट्टा दुख्ने वा सुन्निने
8: ज्यान करकर खाने
9: महिनावारी गडबडी
8: बाँझोपन
9: छारे रोग
8: प्रेसर
9: सुगर
8: प्यारालाइसिस
9: दम
8: खोकी टोकेको निलो दाम
9: मान्छे हराएको
8: सामान हराएको
9: टुना मुना लागेको
8: मेलमिलाप गर्न पर्ने
9: दाँत दुखेको
8: बिगार परेको
9: पैसा फसेको
8: रक्सी छुटाउने
9: घर बाँध्ने
8: पिनास भएको
9: टाउको दुख्ने
8: ग्यास्ट्रिक
9: जन्डिस भएको
8: शत्रु नष्ट गर्ने
9: बाथरोग
8: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
9: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
10: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36।
8: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: शिक्षक को आवश्यकता मसानी गाउँ पालिका छ धुलीबेसी स्थित जडेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको प्रपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेदवारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह फरार शिक्षक ए पद प्रावि तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात प्रतिलिपिहरू नागरिकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर रु 1000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म परीक्षा मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेदवारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेदवारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट फरार सूची बाहेक अन्य उम्मेदवारको हकमा विज्ञान मुख्य विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेदवारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर 98564682 प्र 98467450 98463873।
1: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथुली बेसी लमजुङ।
2: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गेखोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560046257 र 98400067787।
5: सुनिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
5: गर न के आ गर, म हेर्छु। आ छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
5: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
7: भूपुस्तनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
6: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 066551429, मोबाइल नम्बर 98414844।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: MBPS को इंटरनेट र नेट टीवी मात्र ₹950 मा यो अफर सीमित अवधि का लागि मात्र लागू हुनेछ। थप जानकारी का लागि 9008244010 9008238526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्डिङ कम्युनिकेशन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।